0: کیمپ میں پروفیسر ایمریٹس ہیں اور آپ نے مائکرو الیکٹرونکس اور سیمی کنڈکٹر اور سولر فوٹو وولٹک سے کھیتروں میں بہت کاری کیا ہے.
1: پروفیسر واسی تھرو آؤٹ ہز کریئر ان بوتھ سیمی کنڈکٹرز اینڈ سولر فوٹو وولٹکس ہی اسٹریس دا امپورٹنس آف انٹر ڈسپلینری کولیبوریٹیو اینڈ انکلوسیو ریسرچ which he thought was necessary, especially on major national missions. He has published about 200 papers in leading journals and conferences.
2: Dr. Narayan Vyas, Puratattva Vigyan.
0: Dr. Narayan Vyas, Vishwa ke suprasiddh puratattva vidon mein se ek hai, khas taur par Madhya Pradesh mein Bhimbetka aur Sanchi aur Gujarat ke Rani Jiri Vav, Sidi Kua ke yogdan mein aapne bahut yogdan diya hai.
1: Dr. Vyas was associated with the National Archives of Indian Historical Record Committee, domain expert member in National Screening and Evaluation Committee. He was awarded the prestigious Dr. Vishnu Sridhar Vakankar Award from the government of Madhya Pradesh in
2: 2019. Professor Gambhir Singh Yonzan, Sahitya Evam Shiksha.
0: Gambhir Singh ji, Darjeeling पहाड़ियों के एक प्रतिष्ठित वनस्पति शास्त्री शिक्षाविद पर्यावरणविद और संस्थान के निर्माता हैं और खास तौर पर वनस्पति विज्ञान में आपने बहुत कार्य किया है.
1: प्रोफेसर योनजोन्स कंट्रीब्यूशन टू एजुकेशनल एंड इंटेलेक्चुअल एडवांसमेंट ऑफ दार्जिलिंग हिल रीजन आर पायनियरिंग एंड फार रीचिंग. A passionate advocate of scientific temper and environmental awareness, he led a 6-year conservation movement that was a huge, huge success.
2: Shri Halley Var, Samaj Seva.
0: Ab bari Halley Var ji ki aap paryavaranvid aur khasi logon ke swadeshi gyan ke liye ek pratishthit naam hain.
1: Shri Ward has spent more than 50 years nurturing and building the iconic living route bridges of the East Khasi Hills. Since the age of 10, he has meticulously guided the aerial roots of the Ficus elastica tree to create durable living structures. His most celebrated work, the Omkar Living Root Bridge, stands as a testament to his patience and profound understanding of natural ecosystems.
0: और अब सचिव महोदय आते हुए, चूंकि ये अंतिम सम्मान था आज का, और राष्ट्रपति
2: माननीय राष्ट्रपति महोदय आपकी आज्ञा हो तो समारोह की कार्रवाई समाप्त की जाए. धन्यवाद महोदय.